0: بسم اللہ الرحمن الرحیم. اللہم صلی اللہ محمد و آل محمد. لنک ایف ایم 96.7 ایف ایم ڈیب, انسپائر ایف ایم لٹن اور ٹک ٹاک کے ذریعے جو ہمارے بہن بھائی ہمارے ساتھ ہیں ان سب کی خدمت میں السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج ایک بار پھر آپ کا بھائی, آپ کا خادم ماسٹر محمد رضا کجمل پروگرام پیام سخن لے کر آپ خدمت میں حاضر ہے. یہ پروگرام جو ہے وہ ہر بدھ کو شفیل لنک ایف ایم 96.7 ایف ایم سے براہ راست آپ کی خدمت میں پیش کیا جاتا ہے. آپ تمام بہن بھائیوں کا بڑا شکریہ جو ہمارے تمام پروگرام بالخصوص اور میرا یہ پروگرام بالعموم جو ہے وہ دیکھتے سنتے ہیں, اپنا فیڈ بیک بھی دیتے ہیں اور پروگرام کو جو ہے وہ پسند بھی فرماتے ہیں. یہ آپ کی ذرا نوازی ہے, ورنہ میرے پاس تو اتنا علم بھی نہیں, وہ الفاظ بھی نہیں جس کے ذریعے اپنی رائے کا, اپنی سوچ فکر کا اظہار کر سکوں. یہ خواہ آپ خود اچھے ہیں, مجھ سے بہتر ہیں, پیار کرنے والے, محبت کرنے والے, عشق کرنے والے جو ہیں وہ شخصیات ہیں, لہذا جو بھی بات آپ تک پہنچانے کی کوشش کی جاتی ہے آپ بڑی خوشی سے سنتے ہیں اور اس پر اپنی رائے کا اظہار بھی فرماتے ہیں. بے شمار دوست احباب جو ہیں وہ حوصلہ افزائی کرتے ہیں. بس اس پروگرام کے اندر یہ اس پروگرام کا طریقہ, اس کی سیٹنگ ایسی ہے کہ اس میں جو ہے وہ ہر آدمی کے جواب دینا اور اس کے بعد اس کا جو ہے وہ ذکر خیر کرنا چاہیے, لیکن میں نہیں کر سکتا, معذرت خواہ ہوں. کیونکہ جب ایک لائن تو اس میں اگر کوئی, بسم اللہ الرحمن الرحیم, اللہم صلی اللہ محمد و آل محمد, لنک ایف ایم 96.7 ایف ایم ڈیب, انسپائر ایف ایم لٹن اور جو ہمارے ساتھ ٹک ٹاکس کے ذریعے جو ہمارے پروگرام دیکھتے ہیں ان سب کی خدمت میں السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج ایک بار پھر آپ کا بھائی, آپ کا خادم ماسٹر محمد رضا کجمل پروگرام پیام سخن لے کر آپ خدمت میں حاضر ہے. یہ پروگرام ہر بدھ کو دن 2 بجے سے لے کر 4 بجے تک لنک ایف ایم 96.7 ایف ایم شفیلڈ سے براہ راست آپ کی خدمت میں پیش کیا جاتا ہے. آپ تمام بہن بھائیوں کا بڑا شکریہ جو ہمارے تمام پروگرام بالخصوص اور میرا یہ پروگرام بالعموم دیکھتے سنتے ہیں, اپنی رائے کا اظہار بھی فرماتے ہیں اور ہمارے پروگرام کو جو ہے پسند فرماتے ہیں. یہ آپ کی ذرا نوازی ہے, ورنہ میرے پاس تو اتنا علم ہے نہیں, بس جو کچھ میں جانتا ہوں آپ خدمت میں پیش کر دیتا ہوں. تو ہمیشہ کی طرح جو ہمارے پہلے پروگرام کے حصے میں ہم دعا گو ہوتے ہیں تو آج بھی دعا کرتے ہیں کہ اللہ پاک جتنے بھی ہمارے آپ کے مرحومین ہیں ان سب کے اللہ پاک مغفرت فرمائے, جتنے بھی ہمارے بیمار ہیں گھروں میں اسپتالوں میں ہیں اللہ پاک ان کو مکمل صحتیاب فرمائے, تمام گھروں میں اللہ پاک تمام تنگیاں تکلیفیں جو ہے وہ دور فرمائے, پریشانیاں دور فرمائے. اللہ پاک تمام دوست احباب جو ہیں بزرگ ہیں ان کی تمام کی اولادوں کو, ہماری اولادوں کو اللہ پاک نیک اور صالح بنائے, ان کو اقبال کا شاہین بنائے اور ان کو جو ہے وہ صحیح رائے راست پر چلنے والا مسلمان بنائے اور ملک و قوم کی کمیونٹی ہر لحاظ سے عزت اور توقیر جو ہے اللہ پاک ان کو نصیب فرمائے. اللہ پاک ہمیں رائے ہدایت نصیب فرمائے, دین دنیا میں ہمیں بلائی نصیب فرمائے, تمام مسلمانوں میں آپس میں یکجہتی اتفاق اتحاد نصیب فرمائے, दुनिया के अंदर जहाँ जहाँ मुसलमान कसम पुरसी की हालत में हैं, परेशानी की हालत में हैं, किसी और तंगी तकलीफ़ में मुबतला हैं, अल्लाह पाक सब तकलीफ़ें दूर फरमाए, हमें एक दूसरे के दुख में शरीक होने और किसी के दुख को अपना दुख समझने की अल्लाह पाक हमें तौफीक अता फरमाए, और हमें मोहब्बत और प्यार और एक अख़ुव्वत के रिश्ते में हमें जो है वो इकट्ठा होने की अल्लाह पाक हमें तौफीक अता फरमाए और राह हिदायत नसीब फरमाए, और हमारे आखिरी नबी खातमुल नबीयीन खतमुल मुरसलीन हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के जो नक्शे कदम पर चलने की अल्लाह पाक हमें तौफीक अता फरमाए, आमीन सुम्मा आमीन। असल में प्रोग्राम के पहले से में थोड़ी सी डिले हुई है, वो असल में बस कोई पिछले हफ्ते में मैंने कहा था कि फेसबुक का कोई मसला होता है तो उसको जो है वो उसका कोई टाइम उस पर जो है वो स्पेंड हो जाता है, उसके बावजूद भी जो है वो कुछ खातर ख्वाह कामयाबी हासिल ना हो सकी, क्योंकि हमारे दोस्त अहबाब जो हैं बड़े दूर दराज से अल्लाह के फजल से जो प्रोग्राम इस लिंक एफएम 96.7 एफएम शफील्ड से जो है वो ये प्रोग्राम जो पेश किए जाते हैं ये वो देखते हैं सुनते हैं जब उनके पास वक्त होता है, क्योंकि ये पेज पर मौजूद होते हैं, तो इस लिहाज से कोशिश ये होती है कि हमारी जितने भी प्रोग्राम हैं वो ये जो है वो नया सिस्टम जो है वो काफ़ी अर्सा पहले शुरू हुआ था और यकीनन ये जारी और सारी है, बस इस मेरे प्रोग्राम के काफ़ी प्रोग्राम जो हैं वो फेसबुक लाइव जो ना हो सके, माजरत वाद चाहता हूँ आप लोगों की दिल आज़ारी, असल में बस कोई सिस्टम थोड़ा ये जो है वो नहीं कोई मेरे हाथ से चल रहा चलो इंशाल्लाह चल जाएगा जी, कोई मसला नहीं है, बरअल जो है ये टिक टाक से आप हमारे प्रोग्राम देख सकते हैं और इंशाल्लाह इसका भी कोई हल इंशाल्लाह निकल आएगा। देखें हल जो है ना ये अल्लाह की फजल से हर मसले का हल होता है, हर मसले का कोई ना कोई हल होता है, इंशाल्लाह बहुत जल्द ही इंशाल्लाह इसका हल को इनको निकालेंगे, ताकि आप हमारे दोस्त अहबाब जो हैं जिस लिहाज में सुनना चाहें देखना चाहें ये हमारे जितने भी प्रोग्राम हैं और मेरा ये प्रोग्राम जो है वो आप सुनें, आप इससे मुस्तफीज हों या मुझे जो है वो मुस्तफीज करने की कोशिश करें। तो बहरहाल जी बात जो है वो चूँकि जहाँ से पिछले हफ्ते असल में टाइम वो पहले थोड़ा सा पहले भी देर हो गई है तो माज़रत चाहते हैं, तो इस प्रोग्राम को जो हम आगे लेकर चलेंगे और फिर चलो कोई ना कोई बात इधर उधर हो जाती है, तो एक तो यह है कि जो बात इधर उधर हो जाती है मैं सिर्फ इसलिए इसकी माजरत कर लेता हूँ, मैं तो इसकी माफ़ी चाहता हूँ हमेशा, क्योंकि बातें जो हैं वो बेशुमार होती हैं लाइव प्रोग्राम के अंदर, जो है जब आप बात कर चुकते हैं फिर पता चलता है कि वो बात क्या हुई है, लिहाजा इस हमारी जो बात यहाँ से हम पैगाम पहुँचाते हैं इसका जो है वो लिंक एफएम 96.7 एफएम से कोई जो है इसका तल्लुक नहीं है, ये हम अपनी जिम्मेदारी कबूल करते हैं और इसलिए जो है माजरत भी कर लेते हैं, पर मेन मकसद जो है मेरा ज़ाती जो इस प्रोग्राम का है वो है अल्लामा साहब की शायरी है, अज़र मियाँ साहब का कलाम है, पंजाबी पटवारी कलाम है, और एक नुक्ता जो है उसकी बात आप तक पहुँचाना बड़ा ज़रूरी है। पहले से में हम किसी एक नुक्ते पर बात करते हैं उसी नुक्ते को आगे लेकर चलते हैं और अगले इसी के साथ शामिल कर देते हैं, तो बहरहाल जो है हमने ये टॉपिक शुरू किया हुआ है कि इस्लाम जो है हमारा दीन है और एक मुकम्मल ज़ाबता हयात है, जब ये लफ्ज़ हम कहते हैं कि मुकम्मल ज़ाबता हयात है इसका मतलब ये है कि हम कहते हैं कि ज़िंदगी के जितने भी मामलात हैं ज़िंदगी के जितने भी मामलात हैं उन मामलात को कैसे हमने तय करना है, हमने उस रास्ते को कैसे तलाश करना है, हमने कोई ना कोई जो भी काम है ज़िंदगी में वो किस तरीके से जो है वो उसकी शुरुआत करनी है इख्तिताम करना है वो कैसे काम करना है, उसका जो ज़ाबता तरीक़ाकार और जो दस्तूर आइन दिया हुआ है वो मुकम्मल तौर पर इस्लाम के अंदर मौजूद है, और इसकी बड़ी वजाहत से बात हुई थी कि अल्लाह पाक ने कुरान पाक नाज़िल फरमाया, फिर जो है वो हर दौर के अंदर जो है कमो बेश 1,24,000 पैगंबर जो है अल्लाह ताला ने भेजे, हर कौम के पास पैगंबर आए, उन्हीं की ज़बान में आकर जो है उन्हीं की ज़बान में आकर उनको तबलीग की, اللہ تعالیٰ کا پیغام جو ہے، جو اللہ تعالیٰ نے ان کو پیغام دیا وہ آ کر جو ہے وہ ان کو پیغام پہنچایا. اب جو ہے کچھ رہے راست پر آگے، کچھ نہیں آگے، لیکن انہوں نے پیغام جو ہے وہ دیا. اسی طریقے سے یہ پیغام چلتا رہا، اور پھر ہمارے اور آپ کے آخری نبی حضرت محمد صلی اللہ علیہ وسلم پر یہ قرآن پاک، یہ بڑی خوبصورت کتاب، یہ قرآن مجید جو ہے یہ نازل ہوا. اب جو ہے وہ تھوڑی دیر پہلے جو ہے وہ ہمارے محترم محمد علی صاحب جو ہیں یہ پروگرام کر رہے تھے شائنی سٹار کے اندر، ایک مولانا صاحب جو ہے انہوں نے بڑی خوبصورت باتیں جو ہے قرآن مجید کے حوالے سے کی ہیں، اور میں سمجھتا ہوں کہ یہ بہت بڑی بات ہے کہ قرآن مجید جو ہے یہ اللہ کی کتاب کا کوئی آدمی جو سکھانے والے، ان کا بڑا مقام ہے، بہت بڑا مقام ہے جو لوگ قرآن پاک سکھا رہے ہیں، سکھاتے ہیں، اور خاص طور پر جو ہے وہ کہتے ہیں کہ ہم تلاش کر رہے ہیں ایسے بندے جو سیکھنے والے ہوں. اللہ صاحب فرمایا تھا ہم تو مائل بے کرم ہیں جی، کوئی راہ روئی نہیں. مطلب یہ ہے کہ کوئی تلاش راہی جو ہے نا ہوتا ہے نا، تلاش کرنے والا، کوئی راستہ ڈھونڈنے والا. تو بہرحال اگر دیکھا جائے تو کچھ لوگ جو ہے بس وہ سکھانے والے بھی کم ہیں اور سیکھنے والے تو بالکل ہی کم ہیں. تو بہرحال اللہ پاک جو ہے وہ ان کے علم و عمل میں برکت نصیب فرمائے. دیکھیں یہ انسان زندگی کے اندر تگ و دو کرتا ہے، یہ لازمی بات نہیں ہے کہ جب آپ تگ و دو کرتے ہیں، کوشش کرتے ہیں، تو اس کا کوئی رزلٹ یا نتیجہ 100% نکلتا ہے، یہ ناممکن بات ہے. کبھی کبھار 20% آتا ہے، 50 آتا ہے، 60 آتا ہے، مختلف کے طریقے ہیں، لیکن نیت کے اندر اگر خلوص ہے، اگر دل صاف ہے، تو پھر وہ بات جو ہے وہ بڑے دور تک پہنچ جاتی ہے اور اس کا اثر بھی ہوتا ہے. تو ہم نے جو ہے وہ جو بات جو ہے پچھلے ہفتے بھی ہم نے کی تھی کہ آج اگر دیکھا جائے یہ میڈیا کے جو ہے جی بات ہو رہی ہے، یہاں پر دیکھیں یہ ایک پروگرام جو ہے، اس سے پہلے جتنے بھی پروگرام ہیں یہ سوشل میڈیا، فیس بک کے ذریعے، اس ریڈیو کے ذریعے اور مختلف چینلز جو ہیں ان پر بھی یہ پروگرام جو ہے وہ سننے جا رہے ہیں. پھر یہ ٹک ٹاک بھی آ گیا، فیس بک آ گئی. اس کا مطلب یہ کہ یہ پروگرام جو ہے ان باتوں کو پہنچانے والا جو ذرائع ہیں یہ بہت زیادہ ہو چکے ہیں. اگر کسی یہی بات اگر ہم کسی ایسے جو ہے وہ جگہ پر کریں جہاں پر یہ سارے ذرائع بلاگ نہ ہوں، تو پھر آپ کو شاید 2-4, 10 بندے, 20 بندے, 50 آدمی جو ہے اس کو بات کو سن لیں گے. اب جو ہے یہ بہت تیز رفتاری کے ساتھ جو ہے یہ ایک سلسلہ چل پڑا ہے. لیکن جو نقطہ ہم پچھلے ہفتے سے ہم نے شروع کیا ہوا ہے وہ یہ ہے کہ اگر ہم کمپیئر کریں پرانے وقت کے لوگوں کی، اس وقت جو ہے وہ اگر علم کی بھی دیکھیں تو آج کا جو ماڈرن جو جدید علم ہے، دیکھیں یہ ٹیکنالوجی ہے، اب یہ علم بے شمار لوگ جو ہے نہیں جانتے. اس کا مطلب یہ ہے کہ آج جو ہے وہ سائنسی ترقی ہے، ٹیکنالوجی کا دور آ گیا ہے، یہ جتنے بھی ذرائع ابلاغ ہیں یہ بہت زیادہ آپ ان سے مستفید ہو سکتے ہیں، اس وقت نہیں ہو سکتے تھے. علم کی بھی شاید آج جتنا زیادہ لوگ حاصل کرنا چاہیں آسانی سے حاصل کر سکتے ہیں، اس وقت جو ہے مشکل تھا، بڑے بڑے دور دراز علاقوں میں جانا پڑتا تھا، بڑے کم لوگ آپ کو تعلیم یافتہ نظر آتے تھے. یعنی ہمارے دور کے اندر جو ہے اگر آپ بی ایس سی ایم ایس سی آدمی جو ہے، یقین کریں کہ ہمارے پورے علاقے کے اندر کوئی چند شخصیات ایسی تھیں، اللہ پاک ان کی مقصد فرمائے، ان کے پاس یہ ڈگریاں ہوتی تھیں، اور ہمیں والدین کہتے تھے دیکھیں جی فلاں لوگ جو ہیں وہ کتنے پڑھے لکھے، ان کے پاس یہ ڈگری ہے. سائنس جو سائنس کی تعلیم جو آج تقریباً ہر اسکول میں دی جاتی ہے، ہائر سائنس جو ہے، ہمارے دور کے اندر جو ہے وہ 15-12 کلومیٹر دور جا کر جو ہے وہ کسی ایک اسکول میں جا کر یہ تعلیم جو ہے وہ دی جاتی تھی سائنس. تو ہم کہتے تھے جی فلاں اسکول میں جا کر سائنس پڑھنے کے لیے جا رہے ہیں، ورنہ اور جو گرد و نواح میں کچھ اسکول تھے وہاں پر سائنس گروپ نہیں ہوتا تھا، استاد نہیں ہوتے تھے، سائنس ٹیچر نہیں ہوتے تھے. کہنے کا مقصد وہ بڑا مشکل وقت تھا. لیکن جو نقطہ پچھلے ہفتے ہم نے رکھا تھا کہ وقت تو مشکل تھا، اساتذہ بڑے کم تھے، علماء کرام بڑے کم تھے، اسی طریقے سے اہل علم لوگ بڑے کم تھے، اسی طریقے سے اور جو تربیت دینے والے ہر لحاظ سے شاید اس لحاظ سے کم لوگ آپ کو ملے. غربت تھی، اللہ تعالیٰ سے تنگ تھے، پیرانے اعظام بڑے کم تھے جی، نعت خوان بڑے کم تھے، اس کا مطلب ان لوگوں کی بڑی کمی تھی، لیکن اس کے باوجود بھی کمی تو ایک طرف، لیکن وہ جو تاثیر تھی، وہ جو اثرات تھے، وہ ہر جگہ پر موجود تھے. اس وقت دیکھیں اگر کسی نے کوئی واقعہ سنا تو آج بھی ان کو یاد ہوگا، لوگوں کو بڑے دور دراز تک جا کر ان لوگوں کی بات سننا پڑتی تھی، یہ سارے ذرائع نہیں تھے. اس کا مطلب یہ ہے کہ آج یہ سب کچھ موجود ہونے کے باوجود آج وہ تاثیر، وہ اثرات، وہ زبان کے اندر وہ مؤثر طریقے سے کسی چیز کو بیان کرنا، وہ کسی بات اپنی بات کو دوسرے بندے تک پہنچانا، دوسرے کے قلب میں وہ اس چیز کا ایک چراغ روشن کرنا جو ہے، یہ آج کے دور میں اگر ختم نہیں ہے تو ناپید ہو چکا ہے. ورنہ جتنی تبلیغ، جتنی تربیت آج کل ہو رہی ہے شاید ہماری کسی نے کی ہی نہ ہو، لیکن اس کے باوجود بھی دیکھیں اثرات نہیں ہیں. آپ کسی محفل میں لیکچر دے رہے ہیں، دو دو تین تین گھنٹے کا لیکچر دیں، اور آخر میں جا کر باہر نکلے وقت پوچھے کہ ہم نے جو ہے وہ فلاں جگہ سے جو ہے وہ یا کیا لیکچر دیا ہے، کوئی بات ایک دو اگر کسی نے یاد کر بھی لیا تو وہ باہر جا کر تھوڑی دیر میں جو ہے اور کام مصروف ہو جائے گا، فون پر مصروف ہو جائے گا، وہ بھول جائے گا. اس کا مطلب یہ ہے کہ یہ جو تاثیر ہے، یہ اصل آج ہم نے اس نقطے پر بات کرنا ہے، پچھلے ہفتے بھی ہم نے شروع کی تھی، یہ تاثیر ختم ہو چکی ہے، یہ زبان کی تاثیر ختم ہو چکی ہے. اب اس کی وجوہات جو ہیں وہ کیا ہیں، کچھ پر ہم نے بات کی تھی کہ کس آج کی وجہ کیا ہو چکی ہے. والدین جو ہے بڑی کوشش کر رہے ہیں، وہ جو ہے وہ اپنی طرف سے پورا زور لگا رہے ہیں کہ بچے جو ہے وہ نماز پڑھیں، بچے نیک راستے پر آ جائیں، بچے جو ہے کسی اچھے طریقے سے کوئی کام کریں، غلط کاموں میں مصروف نہ ہوں. ہر والدین، تمام والدین کوشش کر رہے ہیں، لیکن نتیجہ اتنا زیادہ تسلی بخش نہیں ہے. اساتذہ کرام ہیں، وہ کوشش کر رہے ہیں کہ ہماری جو کلاس میں بیٹھنے والے بچے ہیں سارے اعلیٰ تعلیم یافتہ ہو جائیں، اچھے انسان بنیں. وہ ان پر ہر قسم کی پابندی بھی کرتے ہیں، تربیت ان کی صحیح طریقے سے کر رہے ہیں، اس باوجود بھی اتنا وہ بات نہیں ہے. اسی طریقے سے بے شمار درسگاہیں ہیں، وہاں سے پڑھنے والے لوگ نکلیں گے، اس طریقے سے ان کا کوئی اتنے اثرات آپ کو نظر نہیں آئیں گے. کہنے کا مقصد یہ ہے کہ یہ آپ سوچتے جائیں تو بڑے دور تک یہ بات دے کر چلی جائے گی کہ آج نقطہ پھر وہی ہے کہ آج جو ہے تقاریر بہت ہیں، کام بہت ہو رہا ہے، لیکن آگے اثرات کچھ نہیں ہیں. اس کی بنیادی وجوہات جو ہیں وہ ہم نے پچھلے ہفتے شروع کی تھیں، بڑا چند ایک باتیں ہوئی تھیں. تو میں سمجھتا ہوں کہ جب ایک عام کامن ایک بات ہے، اس ٹاپک کو تو بڑے بڑے بزرگ ہمارے جو سکالر ہیں انہوں نے ایڈریس کیا ہے، میرے پاس تو اتنے الفاظ نہیں ہیں. لیکن یہ جو بڑے فقہا ہیں، حضرت امام غزالی رحمۃ اللہ علیہ جیسے بڑے بڑے اور بزرگ ہیں، انہوں نے جب اس نقطے کو دیکھا تو وہ یہ سمجھتے ہیں کہ اصل میں زبان کی جو تاثیر ہے وہ اس صورت میں ہوگی جب وہ بات جو ہے وہ دل سے نکلے گی. اور علامہ صاحب نے جواب شکوہ میں بھی فرمایا تھا کہ دل سے جو بات نکلتی ہے اثر رکھتی ہے، طاقت پرواز مگر رکھتی ہے. بھائی دل سے بات نکلی، ایک شکوہ کیا، دل سے بات کی کہ اللہ تعالیٰ ہم مسلمان ہیں، کلمہ گو ہیں، ہاں لیکن پریشان ہم ہیں، دنیا ہر لحاظ سے عیاشی مصروف ہے، ہم آپ کو ماننے والے ہیں، محکومی کی زندگی گزار رہے ہیں، لوگ ہم پر حکومتیں کر رہے ہیں. یہ پورا شکوہ جو علامہ صاحب نے بیان کر دیا. اب یہ بات جو ہے بارگاہ الہی تک پہنچی، اور علامہ صاحب جواب شکوہ کے پہلے ہی بند میں وہ کہتے ہیں کہ جو بات دل سے نکلتی ہے وہ اثر رکھتی ہے. اب یہ اس کا مطلب یہ ہو گیا کہ ہم نے ایک چیز ثابت یہ کر لی کہ دل سے نکلنے والی بات جو ہے وہ اثرات چھوڑ کر جاتی ہے. اب اس کا مطلب یہ ہے، ایک آدمی زبان سے بات کر رہا ہے، بات تو زبان سے ہی کرنا ہے، یہ زبان ایک ایسا آلہ ہے جو بڑی ذمہ داری کا مظاہر اس کو کرنا پڑتا ہے. بہرحال اس پر پھر کبھی بات ہوگی، بہت لمبا مضمون اس پر بھی ہو جائے گا. तो बड़ा जो है ये, लेकिन दिल और जुबान जब दोनों एक पेज पर हूँ तो उस बात के बड़े तसरात हैं, उस बात के बड़े असरात जो है मरतब होते हैं। अगर एक पेज पर ना हूँ, मसलन फ़र्ज करें कि नमाज में पढ़ रहा हूँ, मिसाल दे दी जा रही, अब जो है वो मैं जहन के अंदर जो है और बातें मेरे जहन में आ गई हैं, और जहन में मेरे और बातें हैं, और मैं जो है जुबान से बस वो बाकी जो नमाज का तरीका वो तो मैं अदा कर रहा हूँ, नमाज की अदायगी हो रही है, लेकिन मैं उस तरीके से जो अदा होना चाहिए उस तरीके से मैं अदा नहीं कर रहा। अब जाहिर बीन जो है, जाहिर देखने वाले लोग वो तो कहेंगे नमाज पढ़ रहा हूँ, लेकिन दिल से अदायगी जो है उस सूरत में होगी कि नमाज जो है सही तरीके के साथ अल्लाह ताला के कुर्ब में हम जब पेश होते हैं तो फिर जो है वो यही होता है कि या तो हम अल्लाह को देख रहे हैं या अल्लाह हमें देख रहा है। तो बहरहाल कहने का मकसद यह कि दिल से जब इबादत करेंगे, दिल से जो बात होगी तो फिर उसकी, फिर वो दिल से दुआ करेंगे, वो सारी दुआएँ भी कबूल होंगी। अब इसका मतलब यह है कि हम कोई भी जो काम करते हैं, कोई बात करते हैं, वो दिल से नहीं करते। हमारे दिल के अंदर हो सकता है कि ये हो कि कोई छोड़ो जी क्या इसकी अहमियत बात की है, कोई ज़रूरत नहीं, लेकिन ज़ुबान से लोगों की खातर, हो सकता है अपनी जो है इज्जत की खातर, अपने रुतबे की खातर, कुर्सी की खातर जो है हम एक बात कर रहे हैं, लेकिन असर इस वास्ते नहीं है कि वो दिल से नहीं कर रहे। इसका मतलब ये है कि जब कोई भी आप काम करें वो दिल से करें। यहाँ पर हमारे जितने भी लोग साहिबान, हमारी कम्युनिटी जो है, मैं अपनी मिसाल देता हूँ, हम हर काम में थक जाते हैं, थक कर चूर हो जाते हैं, दफ्तर में बैठे हुए कहते हैं ओ जी बड़ी बड़ी थकावट हो गई, कंप्यूटर बैठे बड़ी थकावट हो गई जी, बड़ा ये हो गया, बड़ा वो हो गया। अब इसी ही किस्म का दूसरा बंदा, इसका मतलब ये है हम अपने दिल से काम नहीं कर रहे। हम अपने दिल से, जब इंसान किसी काम से उकता जाता है इसका मतलब वो दिल से काम नहीं कर रहा। जब दिल से काम नहीं कर रहा तो फिर क्या है, फिर वो सिर्फ दफ्तर वालों को, ऑफिस वालों को, इंतजामिया को, बड़े लोगों को दिखाने के लिए कि मैं काम कर रहा हूं, वो मुतर्रक रहता है, काम नहीं कर रहा। जबकि दूसरे लोग जो अंग्रेज हैं, आप देखें वो किसी जगह पर जाएंगे दिल से काम करेंगे, वो सुबह आधा घंटा पहले आ जाएंगे। अब थकावट उनको भी होती है, लेकिन हमारी तरफ वावेला नहीं करो जी बड़ा थकी गया जी, बड़ा परेशान हो गया, नहीं। इसका मतलब यह है कि अगर दिल से काम किया जाए, दिल से बात की जाए, तो उसके अंदर असर भी होता है, उसके अंदर बरकत भी होती है, और दिल खुश भी रहता है। जिसम जो है थकता नहीं, दिल देखें एक सदर मुकाम है, ये बादशाह की बैठने की जगह है, ये तख्त है। जब या जिसम पूरे का बादशाह दिल है, अगर दिल को आप नाखुश करेंगे, दिल की बात नहीं मानेंगे, या दिल जो है वो चीज़ नहीं चाहता, बाकी अज़ा चाहते हैं, तो फिर इसका मतलब यह है कि वो खुश नहीं होगा। कहने का मकसद यह कि दिल और जुबान जो है जब दोनों एक ही पेज पर होंगे, जो बात दिल से निकलेगी तो फिर जो है वो असर भी रखेगी। इसका मतलब यह है कि एक चीज़ तो ये है कि जो बात दिल से निकलती है खलूस दिल से, खालस सच्ची नीत और अल्लाह की रजा के लिए, और किसी किस्म का कोई लालच नहीं होना चाहिए कि मैं ये बात जो कर रहा हूँ या अपने को फ़ायदे के लिए है या जिस तरीके से, नहीं, सिर्फ अल्लाह की रजा हासिल करने के लिए। तो मिलते हैं जी ब्रेक के दूसरे हिस्से में, आगे बढ़ाते हैं।
1: Do you know your Monte clothes can make a big difference in someone's life? Clear your wardrobe and help the less fortunate in their time of need. This will protect the environment and free up much needed space in your wardrobe. Do a sadaqah today and drop your Monte clothes at the clothes bank at Pakistan Muslim Center, Woodbourne Road, Sheffield.

0: اخلاق سے پیش آنا ہے، اخوت سے پیش آنا ہے. یعنی میں کہتا ہوں کہ آپ کون کون سی خوبی ان کی گنی جائے جی. انہوں نے اپنا لوہا منوایا دنیا میں، اس لیے علامہ صاحب نے فرمایا کہ اب تلک ہے قوموں کو، اب تلک. آج بھی ان دوسرے غیر مسلم لوگوں سے پوچھیں، دوسرے کمیونٹی سے پوچھیں، آج بھی ان مسلمانوں کی باتیں آج بھی ان تاریخ کے اندر لکھی موجود ہے اور یہ پڑھ رہے ہیں. اور جو ہے یہ ہستی پہ صداقت ان کی، ان کی سچائی جو ہے، ان کا جو پیغام ہے سچا اور حق کا مبنی پیغام، آج بھی جو ہے وہ یعنی صفحہ ہستی پر لکھا ہوا ہے، ہر ایام ہے ہر طرف نظر آ رہا ہے. فرق یہ ہے آج جو ہے ہم تبلیغ تو ہے، زبان سے تبلیغ ہے، کردار ہمارا نہیں ہے، ہم ظاہر سے اور ہیں باطن. ہمارا جو ٹوٹل ہے ہم ظاہری بینا ہو چکے ہیں کہ لوگ یہ کہیں جی بڑیاں اچھی گلیں کرنا پہ جی، بڑیاں اچھی گلیں ہو جناب زبردست جی ہے جی. اولیا باہر والا جو ہے وہ بنا لیا کہ بہت اچھا ہے، اندر والا اولیا ہمارا جو ہے وہ انتہائی خطرناک ہے. اور آج جو ہے یقین کریں، میں تو کم از کم یہ سمجھتا ہوں، دیکھیں وہ پرانے جو بزرگوں کی بات ہو رہی ہے جن کو آج مختلف لوگ کہتے ہیں جو کون سے بابے، وہ بابے کدھر ہیں، انہوں بابیوں کے کیتا، وہ لوگ اس قسم کے تھے کہ راستے سے گزر رہے ہیں. حضرت بایزید بستامی رحمۃ اللہ علیہ کے بارے میں یا کسی اور بزرگ کے بارے میں ہے کہ راستے سے گزر رہے ہیں اور کچھ لوگ جو ہیں ان کے راستے کے ساتھ بیٹھے ہوئے ہیں، وہ آپس میں جو ہے وہ گوشہ نشینی ہو رہے ہیں، آپس میں بیٹھ کر کچھ سرگوشی کر رہے ہیں ایک دوسرے سے کہ یہ جو بابا صاحب جا رہے ہیں جی، یہ جو بزرگ جا رہے ہیں یہ بہت نیک بندے ہیں، یہ اتنے نیک ہیں جی کہ یہ تو رات کو سوتے ہی نہیں ہیں، یہ عشاء کے وقت مسلے پر بیٹھ جاتے ہیں اور صبح صادق تو مسلے پہ بیٹھتے رہتے ہیں، یہ ہر وقت عبادت میں مصروف رہتے ہیں، بڑے فقیر بندے جی، بڑا چنگے بندے جی. وہ تعریف ان کی وراثت میں گزر رہے ہیں، ان کے کانوں میں یار یہ بندے جو ہیں میرے بارے میں، یہ میرے بارے میں جو ہے وہ یہ رکھتے ہیں، ایسی خوش فہمی رکھ رہے ہیں میرے بارے میں، میرے بارے میں یہ سوچ رہے ہیں کہ میں بڑا نیک بندہ ہوں، میں تو ہر وقت نمازیں پڑھتا ہوں، تہجد کی نماز پڑھتا ہوں، میں تو رات کو اللہ کی عبادت کرتا ہوں. حالانکہ وہ فرمانے لگے کہ میں اس طرح نہیں کرتا تھا، میں رات کو نماز پڑھتا عبادت کرتا، لیکن جو توقع انہوں نے مجھ پر رکھی تھی میں اتنا کام نہیں کرتا تھا. تو کہتے ہیں جب میں نے ان کی بات سنی تو میں نے کہا کہ آج کے بعد اگر میں عشاء کے بعد سو جاؤں تو وہ لوگ جو میرے بارے میں اتنی اچھی جو ہے وہ خوش فہمی میرے بارے میں رکھ رہے ہیں، میرے بارے میں جو اچھی سوچ رکھتے ہیں ان کے ساتھ زیادتی ہے. آج کے بعد میں نے زندگی بھر میں نے پھر سونا نہیں ہے، پھر اللہ کی عبادت ہی کرنا ہے، کیونکہ لوگ باہر جو ہیں میرے بارے میں یہ چیز رکھ رہے ہیں. وہ تھے بابے، پھر ان لوگوں نے وہ کہتے ہیں کہ 30 سال 40 سال جو ہیں پھر وہ جب زندگی ان کی رہی تو وہ پھر وہ جو ہے وہ فجر کے بعد ہی جا کر وہ بستر پر آرام کرتے. ایک دفعہ بیٹھے ہوئے تھے ہم، کبھی ایک بحث چل پڑی تو وہ کہنے لگے جی یہ ہو نہیں سکتا کہ ایک آدمی جو ہے وہ 30-40 سال تک جو ہے وہ لگاتار آدمی وہ عشاء کی نماز پڑھ کے بیٹھ جائے مسلے پر اور صبح کے ساتھ. میں نے کہا یار بات یہ ہے کہ جب یہ مثال دی جاتی ہے تاریخ کے اندر جو اختلافات ہوتے ہیں اس کے اندر، اس کا مطلب یہ ہرگز نہیں ہے کہ 40 سال جو ہیں ہو سکتا ہے کسی دن مس بھی ہو گیا ہو، لیکن جو لوگ تاریخ لکھتے ہیں تاریخ دان تو وہ اس چیز کو مجموع تو مطلب یہ مین چیز یہ ان کو پیغام پہنچانا ہوتا ہے. تو کہنے کا مقصد یہ ہے اگر 365 دن ہوتے ہیں سال کے، اس میں سے کسی ایک دن مس بھی کر دیا اس کا مطلب یہ 364 دن جن میکسیمم جو ہے زندگی انہوں نے وہ اس حالت میں گزاری، عبادت میں گزاری، تاکہ لوگ ان کے بارے میں اس فہم رکھتے تھے، خیال کر رہے تھے کہ یہ بڑے جو ہے وہ جو ہے لیگ. لہٰذا اگر انسان پھر اب ان کی بات جو ہوگی وہ کیا اثر رکھے گی جی، کیوں نہ اثر رکھے گی. اس کا مطلب یہ ہے کہ آج جو ہے ہم زبانی کلامی کرتے ہیں اور پھر عمل جو ہمارا بالکل نہیں ہے، ہم کچھ کام اور کر رہے ہیں، ظاہر اور ہے باطن اور ہے. اور اس کے بعد اور بات جو ہے یہ ہے عمل کی بھی ہم نے کمی ہمارے اندر موجود ہے، پھر رزق کی الحال جو ہے وہ اس کی بہت بڑی کمی ہے. اب ہم نے آج ہم نے جو ہے وہ دیکھنا یہ ہے کہ روزی ہماری جو ہے جو ہم کما رہے ہیں اور جو کھا رہے ہیں، جو بچوں کو کھلا رہے ہیں، جو احباب ہیں ان کو کھلا رہے ہیں، یہ کیا جو روزی ہے یہ اس کے اندر برکت کیوں نہیں ہے؟ کیا اس روزی جو ہے یہ میری حلال کی روزی ہے؟ کیا اس کے اندر کوئی تھوڑا بہت ادھر ادھر تو بات نہیں ہے؟ ہر آدمی کبھی کبھار جو ہے وہ ہر آدمی یہ چاہتا ہے کہ میں روزی کماؤں، حلال کی روزی کمانا چاہتا ہے، वो कोशिश करता है, मेहनत करता है, लेकिन शायद जो है उसके अंदर छोटी मोटी इधर उधर बात हो जाए, कोई इधर उधर हो जाए। मसलन एक आदमी यह कराया, उसका 5 मरतबा 7 दे दिया, उसने 10 का नोट था उसके अंधेरे में 20 दे दिए। अब उसका मतलब यह कराया तो उसका हक तो 10 भी था, 20 दे दिए। कह जी ठीक है कोई गल नहीं, कह या खैर 20 दे दे तो टिप वगैरह दे देता। कभी कभी इस तरह सोचते हैं, नहीं अगर उसने दिया है 20 है तो उसको बताएं कि जी सर ये आपने जो है ये 20 पाउंड दिए हैं, मेरा किराया तो 10 पाउंड बनता है। अगर उसने कहा कि ये कीप रख लें, आप रखें इस बात को, मैंने खुद आपको दिए, फिर तो मसला हल हो गया। लेकिन अगर उसने ये कहा कि नहीं नहीं मैंने तो समझा कि 10 का नोट है, तो 10 को वापस करना पड़ेगा। बेशुमार दफ़ा यकीन करें कि ज़ाती तौर पर मैं खुद तजर्बा है कि जब किसी इस तरह किसी किस्म की अगर बात हो गई तो अगर किसी को बताया गया कि ये पैसे जो है आप डबल दिए, उन्होंने वो तो बड़ा परेशान हो गया। उन्हें कहा मैं तो ये समझा था कि ये 10 हैं, ये तो 20 निकल आए, क्योंकि कभी कभार वो बुजुर्ग होते हैं, रात को इस तरह नज़र भी नहीं आता। कहने का मकसद ये है कि आज हमने इन बातों में भी गौर करना है, फिर घर में हमने ख्याल रखना है, बच्चे हैं हमारे, बच्चियां हैं, वो जो काम कर रही हैं क्या उनके अंदर इस किस्म की बात तो नहीं है, क्योंकि ये जो हलाल की रोजी है ये नूर पैदा करती है। यकीन करें हलाल की रोजी जब इंसान खाता है तो इंसान के अंदर एक नूर पैदा होता है, जब नूर पैदा दिल रोशन हो जाता है, जब रोशनी आ जाती है तो फिर बात जो जुबान से निकलती है वो रोशन जमीन, वो अच्छे इसरार, वो अमल, वही बात जो दिल से निकलेगी असर रखेगी। इसका मतलब दिल को साफ करने के लिए, दिल को जो है वो नूरानी बनाने के लिए हलाल की रोजी बड़ा जरूरी है। लिहाजा ये हमने सोचना है कि आज हमारी रोजी जो कुछ हम खा रहे हैं क्या ये, देखिए 100% तो कोई बात हो नहीं सकती। मैंने कही ये कई बार कहा है, अगर कोई आदमी ये सोचे जी कि मैं 100% नेक हूँ या 100% इस तरह हूँ, अल्लाह ताला ने इंसान को बनाया गलती का पुतला है, इंसान हो नहीं सकता जो गलती ना करे। गलती यार बंदा करेगा, लेकिन गलती करके बात पछताएगा जब अल्लाह की बारगाह में कि या अल्लाह मैंने गलती कर, रब्बाना ज़लमना अनफुसना, जान पर जुल्म कर दिया। अल्लाह तो इंतजार कर रहा है जी, पिछली रात रहमत रब दी करे बुलंद आवाज़ा, मंगण कारण वालियां ताई खुला पे दरवाज़ा। और रात को जो है सुबह के वक्त, अब सुबह के वक्त जो है वो सारी के वक्त वो मांगने का टाइम, हम सोए हुए हैं। किसी कौम ने ये कहा था कि जब ये मुसलमान जितने जुमे पर तो फिर मसला और हो जाएगा। हम तो बस कुछ ऐसी चीज़ें करते हैं, कोई बस टाइम नहीं है, बाकी काम टाइम मतलब ये हो गया वो हो गया, दुनियादारी के पीछे लगे हुए हैं, और उसका रिजल्ट ये हुआ कि आज यकीन करें हम भी दीन से कितने दूर हुए। बच्चे देख लें, खानदान देख लें, औलाद देख लें, आने वाले दिन देख लें, कितनी तब्दीली हो रही है जी। आज हमने यकीन करें बहुत बड़ी कोशिश करना है। याद रखें कि इंसान जितने जितने खतरे से गुजर रहा है, उस खतरे से गुजरने के लिए उसने अपना दफा करना होता है। लिहाजा आज मुसलमान हम जो खुद हैं, जो हमारे बच्चे, खानदान, फैमिली जो जिस खतरे से गुजर रहे हैं हर जगह पर, इस मुल्क में तो काफ़ी बेहतरी है, बाकी मुल्कों की मिसाल दे रहे हैं, अपने मुल्क में देख लें। इसका मतलब हमने अपने आप को दफा करना है। आज ज़रूरत ही समर की है कि आज हमने दीन इस्लाम के मुताबिक सही मुकम्मल दीन को ज़ाब्ता हयात बनाना है, हर फील्ड में बनाना है। और बनाना कब है? जब तरबियत उस वक्त होती है। देखिए याद रखना रखें कि जब तरबियत होती है, तरबियत एक वक्त होता है। बच्चा पैदा हो गया, माँ की गोद से शुरू हो गया, स्कूलों में जाता है, सीख रहा है, वो तरबियत का टाइम है। तरबियत 50 साल के बाद नहीं हो सकती। उस टाइम में तरबियत दें, खुद आपके अच्छे ट्रेनर आप होंगे, खुद आप तरबियत खुद जो है वो, अगर आप बंदे ठीक होंगे तरबियत ठीक होगी, कोशिश करनी चाहिए, उसके बावजूद भी रिजल्ट शायद अच्छा ना हो। आज वालदैन रो रहे हैं, क्यों रो रहे हैं? क्योंकि वो समझते हैं कि जिस रास्ते पर हमने चलना था उस रास्ता वो रास्ता भूल चुके हैं। लेकिन जब इतने दूर दराज पहुँच गया बंदा, भूल भी गया तो फिर क्या बनेगा? तो कहने का मकसद ये है कि आज जो है हमने इस बारे में सोचना है। और ये रिज़्क़ हलाल जो है ये इबादत है, इसका मतलब ये है कि ये ज़ुबान की तासीर में ये भी, फिर लालच इंसान का लालच है, फिर असद है, फिर बुग़्ज़ है। और आखिरी बात मैं समझता हूँ वो बहुत ज़रूरी जो है वो शायद रह ना जाए कि आज जो पैगाम है, पैगाम जो पहुँचाया जा रहा है, ये उसके ज़हन के मुताबिक पहुँचाना बड़ा ज़रूरी है। फ़र्ज़ करें एक आदमी है, देखें अल्लाह ताला की किताबें आप देखें ना जी, जितने भी सेफे आए, किताबें आई, अंबिया आए, हर कौम की तरफ आए, और वो उनकी बोली बोलते थे, वो उनकी जो बोली है वो बोलते थे, उनकी जबान बोलते थे। अब उसका मतलब यह है कि वो इसलिए कि उनकी जबान में समझाना जो है वो बड़ा आसान होता है। जिस तरीके से हम देखेंगे अजमिया साहब पंजाबी में सैफ उल्लू लिखती, अब पंजाबी में लोगों को सैफ उल्लू समझाना उर्दू या फारसी अरबी से ज़्यादा बेहतर था। लिहाजा उन्होंने फारसी में उन्होंने पंजाबी में लिखी। कहने का मकसद यह है कि आज हमने जो जब तकरीर करें स्पीच करें तो ऐसे लफ्ज़ इस्तेमाल करें जो अगले बंदे की पहुँच तक पहुँ। ये बात उसको डिक्शनरी खोलनी पड़े कि मौलाना साहब ने या उस्ताद साहब ने या मास्टर साहब ने ये बात की क्या है। लिहाजा इस मेरे प्रोग्राम पे हमें सुनने का मतलब ये है कि हम बड़ी सी बड़ी जो मुश्किल बातें हैं उनको बड़े आसान बड़े आम लेवल पर बयान करते हैं। अल्लाह पाक हमें राय दायद नसीब फरमाए, गलती गुस्ताखी माजरत जी। आज प्रोग्राम के दोनों हिस्सों में थोड़ी बहुत ही कोई इधर उधर बातें हुई हैं, लिहाजा कोई मैं माजरत चाहता हूँ। इंशाल्लाह हम आइंदा जो है वो बेहतर से बेहतर प्रोग्राम जो है वो पेश करने की कोशिश करेंगे। लेकिन ये बात जो हो रही है ये मेरी ज़ाती है, किसी की इसकी मैं जो है वो जिम्मेदारी मैं ही कबूल करनी होती है। लिहाजा अल्लाह पाक हमें राय दैन सी फरमाए और हमारी ज़बान में तासीर पैदा फरमाए। आमीन सुम आमीन। मिलते हैं ब्रेक के बाद।
1: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre

0: उजाड़ा है तमीज़े मिल तो आईन कौम को, मेरे अहले वतन के दिल में कुछ फिक्रे वतन भी है, मेरे अहले दिल के अहले वतन के दिल में कुछ फिक्रे वतन भी है। मैंने दो शेर पढ़े हैं जी, टाइम बड़ी तेज़ी से गुजर रहा है क्योंकि ये बहुत बड़ा, तो पहला ये शेर है कि वही एक उसन है लेकिन नज़र आता है हर शय में। एक तो ये जो है, ये जो उसन है, ये जो नूर है, जल रब ने फरमाया नूर समावात वल अर्द, कि मैं ज़मीन आसमान का नूर हूँ, इसका मतलब यह है कि उसकी ज़ात हर जगह पर मौजूद है, हर हर चीज़ के अंदर जो खूबसूरती नज़र आ रही है, वो जो खूबसूरती है, वो जो उसन है, वो जो जमाल है, वो बस वहाँ का ही जमाल है। और फिर अगर जमाल है तो फिर उसके जमाल उसके उसन का उसन है, यानी जिनकी खातिर ये कायनात बनाई गई, बस ये सारा उन्हीं की वजह से है, ये सब को इसमें से उन्हीं की ही। ये भी अल्लामा साहब ने जवाब शिकवा में बेशुमार जो है वो ये बातें लिखी हैं, लेकिन चलो हमारे पास वक्त इतना नहीं है तो मैं ये कहता हूँ, आसान ये कहते हैं कि सब चीज़ जो उसन नज़र आ रहा है, ये अल्लाह ताला का ही उसन हर चीज़ में अंदर, इसके वो जो हकीकी उसन जो है उसी का है और हर चीज़ के अंदर मौजूद है, बस ये चीज़ हो गई। अब जो है वो जो अल्लामा साहब कहना चाहते हैं, वो कहते हैं वो चूंकि बात मोहब्बत की हो रही है, मोहब्बत का आखिरी ये पैगाम दे रहे हैं कि तस्वीर दर्द में कि आपस में मुखालफत है, नफरत है, अकारत है, हम आज़ादी हासिल करना चाहते हैं जो है वो बरतानिया से, अंग्रेज़ों से आज़ादी हासिल करना चाहते हैं, दुनिया की कौमों के हम महकूम हो गए हैं, हम उनसे हम जो है वो आकम खुद बनना चाहते हैं, अल्लाह हमारे ये हमारे अंदर इतफाक नहीं है, इताद नहीं है, हमारे अंदर नफरत है, होना तो ये चाहिए कि सब चीज़ें बीमारियाँ ना हों, तो अगर एक ही चीज़ हो वो क्या है, मोहब्बत। फिर वो मोहब्बत जब हो जाए, मोहब्बत किस में, आपस में मोहब्बत, आपस में प्यार, आपस में एक दूसरे की इज्जत, एक दूसरे का एहतराम, एक दूसरे के साथ मिलकर चलना, इत्तेफाक और यकजहती, जब ये सारी चीज़ें आ जाएं तो फिर तो दुनिया की ताकत कोई किसी लिहाज से रोक भी नहीं सकती। अब मसला बुनियादी जो है अल्लामा साहब फरमाते हैं कि ये जो मोहब्बत का हुसन है ये तो हर चीज़ में नज़र आ रहा है, ये तो पहली बड़ी मिसाल वजाहत दे चुके हैं कि ये हर चीज़ के अंदर वो मौजूद है, उसके अंदर ना हो तो निज़ाम, लेकिन यहाँ पर जो है थोड़ी सी तमसील बयान की है, शायर किसी बात को समझाने के लिए मसालें दे देता है, तमसील बयान करता है ताकि जो सुनने वाले लोग हैं वो ज़रा आसानी के साथ समझ सकें। अल्लामा साहब ये कहते हैं वही एक हुसन है लेकिन नज़र आता है हर शय में। अब हर शय के अंदर जो है एक हुसन, एक पैगाम, एक मैसेज, एक जो है वो चीज़ नज़र आ रही है, वो लेकिन स्टाइल उसका अपना अपना है। अब देखें ये शीरें भी है, गोया बीस्तू भी और कोकन भी है, ये तीन जो है वो करेक्टर यहाँ पर बताए गए। एक तो शीरें, तो शीरें के बारे में कहा था मैंने, ये जो है वो एक वाकया शीरें फराद। अब ये वाकयात के बारे में मुख्तलिफ लोगों ने लिखे हैं, लैला मजनू है, सोनी मजवाल है, हीर रांझा है, इसके बाद जो है वो ये वाकया जो अभी हम शीरें फराद का बयान करते हैं, ये लोग दास्तानें जो हैं ये वाकयात मौजूद हैं। इसी तरीके सैफुल मुलूक और परी का परी बदिल जमाल का वाकया है। बात यह है कि असल मैन जो है ये वाकया तो मौजूद हैं कि एक आदमी दूसरे के इश्क में गिरफ्तार हो गया, लेकिन जिन लोगों ने लिखा है असल में उन्होंने हकीकत की तरफ जाने की कोशिश की है, लेकिन ये मजाजन वाकयात हुए भी। लेकिन अल्लामा साहब जो यहाँ पर कहते हैं कि देखें जी, अगर तीन वहाँ पर मौजूद हैं, एक शीरी है, एक फराद है, कोकन का मतलब होता है, कोकन होता है जो को कहते हैं पहाड़ को, पहाड़ को खोदने वाला, कहते हैं ना कौन, यानी जो कौन कहते हैं जो यानी कौनकनी का काम करने वाले, यानी वो ही होते हैं जो कौन है नहीं है, जो जो फर्ज करें कि कोयला निकालते हैं इस तरीके से और ज़मीन के अंदर से कुछ चीज़ें निकलती हैं, वो अगर किसी मतलब लोहे की कौन है तो वहाँ पर जो वो कौन कर वो कहते हैं कौन है, वहाँ पर काम करने वाले हैं, वो ये जाब करने वाले हैं। कहने का मतलब ये अल्लामा साहब कहते हैं जो कोकन है वो तो फराद है। अब एक फराद है, एक शीरी है, और दरमियान में बेस्तू का एक जिक्र आ गया। बेस्तू जो है ये कहते हैं कि वो पहाड़ था, वो पथरीला पहाड़ था, वो सख्त किस्म का पहाड़ था जिसको जो है वो फराद ने काटना शुरू कर दिया। اب یہ واقعہ شریف راحت کا، یہ کہتے ہیں مخصرنس پر بات ہوگی کہ یہ جو ایران کے ساسانی جو بادشاہ گزرے ساسانی، ان کے بادشاہوں میں جو ہے وہ ایک بادشاہ تھا جس کا نام نوشروان. اب نوشروان کا بیٹا جو ہے وہ ارمز تھا، یہ آج کل تو ابنائے ارمز کی بڑی جو ہے بات چلتی ہے، اس کے بارے میں مختلف برل جو ہے وہ اس کے بارے میں مختلف چیزیں ہیں کہ یہ ارمز جو ہے یہ بادشاہ کا بیٹا تھا. اور ابنائے ارمز جو ہے وہ ایسی جگہ ہے جہاں سے وہ پانی، جہاں پر آج کل لڑائی وغیرہ امریکہ اور ایران کی وہ کافی مسئلے مسائل ہیں. اب کچھ لوگ تو یہ کہتے ہیں کہ یہ ارمز جو تھا ایک اس کے بعد جو ہے وہ ارمز، وہ ارمز نہیں بلکہ ایک ارمز سپہ سالار تھا جس کی لڑائی جو ہے حضرت خالد بن ولید رضی اللہ عنہ سے ہوئی ہے، کیونکہ حضرت بکر صدیق رضی اللہ عنہ کے زمانے میں جو ہے چونکہ اسلامی فوج جو تھی، لشکر جو مختلف علاقوں میں جاتے تھے اور اپنی جو ہے وہ فتوحات کے سلسلے میں، تو اس وقت جو ہے وہ یہاں تک بھی مسلمان ان کے دور میں خالد بن ولید رضی اللہ عنہ کی قیادت میں یہاں پہنچے، اور جب یہاں پر پہنچے تو پھر ان کا اس کے ساتھ یہ لڑائی ہوئی، اس کے بعد اس کو انہوں نے ختم کر دیا، وہ علاقہ تھوڑا بہت جو ہے وہ لیا. اس کے بعد اس پوری جو سلطنت روما اور یہ جو ایران کی جو فارس کی سلطنت تھی، یہ حضرت عمر فاروق کے زمانے میں مکمل طور فتح ہو گئی، مکمل طور پر جو ہے وہ اس کا کنٹرول سنبھال گیا. اس میں جو ہے وہ جنگ قادسیہ ہے اور بے شمار ہسٹری کے اندر مطلب واقعات ہیں. ایک دفعہ تھوڑا تھوڑا مختلف علاقہ، بہت بڑی سلطنت تھی، اس کو بھی توڑنا، اور چونکہ اس کے بڑا مضبوط ہزار سال سے جو ہے یہ ان کا جو آگ تھی وہ روشن تھی، یہ چونکہ آگ کو پوچھنے والے تھے تو اس کو ختم کرنا، وہ بہت بڑی ان کی آرمی تھی، بہت بڑے ان کے پاس لشکر تھے، بہت کچھ تھا. اور ایران کا علاقہ جو ہے یہ بہت بڑا علاقہ ہے، اور یہ صرف یہ نہیں بلکہ اور بہت سارے علاقے اس اندر شامل تھے. تو بہرحال پھر جو ہے یہ دونوں سلطنت جو ہیں وہ آ گئیں ان کے مسلمانوں کے کنٹرول میں اس وقت. تو بہرحال جو ہے وہ کہتے ہیں کہ یہ پھر اس کے جو ارمز تھا اس کے ہاں بیٹا پیدا، اس کا نام خسرو پرویز. اب جو میں جو بات کرنے لگا ہوں، خسرو پرویز کی یہ بیوی تھی جس کا نام شیریں تھا، یہ کہتے ہیں یہ بھی کسی دوسرے ملک کی بادشاہ تھی. تو یہ جو خسرو پرویز تھا یہ بھی ذرا عاشق مجاز آدمی تھا، تو بس کسی لحاظ سے جو ہے وہ یہ بھی اس کے عشق کے اندر گرفتار ہو گیا. پر پھر اس نے جو ہے تصویر بنا کر اس کے پاس بھیجی، پھر وہ اس نے جو ہے اس کو پسند کیا، پھر شادی کا سلسلہ ہو گیا. اب جو ہے وہ شادی ہو گئی، اب اس کے بعد جو ہے وہ آپس میں رہنے لگے. یہ جو فرات تھا یہ تو ایک مستری پیشے سے اس کا تعلق تھا، یہ عمارتیں بناتا اور اس طریقے سے مختلف کام کا جو ہے وہ یعنی پیشے سے کام کرنے والا بندہ. پر جو ہے کبھی کبھار جو ہے اس کو بلایا گیا کوئی کام کاج کے سلسلے میں، اس نے بھی بس شیری کا حسن دیکھ لیا، بس دیکھ لیا تو پھر تو تیشہ وغیرہ ادھر ادھر رہ گیا، اس کے عشق میں گرفتار ہو گیا، اس کے پیار میں گرفتار ہو گیا. اب دن رات وہ جو ہے وہ اسی راستہ مجنو کی طرح دیوانہ ہو گیا، اور وہ ادھر ادھر پھر رہا ہے، اسی کے انتظار میں ہے. اب دیکھیں ایک بادشاہ ہے، بہت بڑا بادشاہ ہے، اب اس کے گھر کے اندر یہ ایک سسٹم ہے، ایک باہر والا ایک عام غریب آدمی ہے، عام آدمی ہے، وہ نعرے لگاتا ہے کہ میں فلاں کا عشق ہے، فلاں کا یہ ہے. اب وہ بادشاہ کے جو وزیر مشیر تھے کہنے لگے یار دیکھو یہ تو بڑا اس قسم کا باتیں، بے شمار باتیں. اب لیکن وہ جو کہتے ہیں نوشروان کے بارے میں، یا یہ جو پوری آگے یہ سلطنتیں آئی ہیں، وہ لوگ بڑے عدل کرنے والے لوگ تھے، یعنی اس قسم کی کوئی ظلم و ستم کرنے والے لوگ تو تھے نہیں، ورنہ آج کل کے بادشاہ جو ہے وہ کیا نہ کیا کر دیتے ہیں. بل کیا ہوا کہ پھر وہ بادشاہ سلامت نے، انہوں نے آپس میں سوچا کہ کیا کریں یار. تو پھر جو ہے وہ شیری نے جو ہے شیری کو پتا تھا اس بات کا، تو اس نے کہا کہ ٹھیک ہے اگر یہ جو ہے یہ جو پہاڑ ہے نا بہت بڑا پتھریلا پہاڑ، یہاں سے وہ نہر اگر نکال کر ادھر سے اگر دودھ کی نہر یہاں سے، یا ایک شہد کی نہر ہے، یا ایک نہر بنا کر تو ہمیں جو اس کا کوئی اعتراض نہیں، پھر جو ہے وہ ہم اس کے ساتھ ہیں، چلو اس کے ساتھ رہیں گے، جو بھی ہے اس کے ساتھ راضی ہو جائیں گے، جو کچھ بھی ہے. یعنی اجر فرا کی منظر سے یہ وصل کی منزل میں اس صورت میں ہوگا کہ جب یہ کام کرے گا. اب جی اس کو بتایا گیا جی کہ جناب یہ کام کرنا ہے، اب اس نے یہ کیا کہ یہ کام جو ہے وہ کام پر شروع ہو گیا. جی دیکھیں بات یہ ہے کہ یہ کام ہو، اس بات کو یہ تو واقعہ ہے، پر کام پر شروع ہوا، وہ اس نے پتھر کو کاٹنا شروع کر دیا، تیشے سے پتھر کو کاٹتا، اور وہ نہر کا جو سلسلہ تھا اس کو جو راستہ بتایا تھا اسی راستے سے وہ جو کام شروع کر دیا. کہتے ہیں کافی ٹائم کرتا رہا، اور پھر یہ ہوا کہ وہ کافی کامیاب ہونا شروع ہو گیا، وہ کافی چیزیں کافی جو نزدیک پہنچنا شروع ہو گیا. تو ادھر جو ہے وہ تھوڑی بہت حرکت پیدا ہوگی کہ اگر یہ مکمل کر دی تو پھر کیا ہوگا. تو پھر کہتے ہیں کہ کسی آدمی نے انہوں نے کسی کو بھیجا, انہوں نے کہا تھا جس کے لیے تو شیرے کے لیے یہ کام کرنا چاہتے, وہ تو فوت ہو گئی ہے. تو کہتے ہیں پھر اس نے وہ تیشہ مارا اور خود بھی جو ہے وہ فوت ہو گیا. اب چونکہ شیرے فوت نہیں ہوئی تھی, جب اس نے یہ سنا کہ وہ جو ہے جو میرے عشق میں گرفتار تھا اس نے میرے لیے جو ہے وہ اپنی جان دے دی, تو اس نے بھی اپنی پھر جان اس طرح دی اور پھر اس کے بعد یہ سلسلہ. اب مطلب یہ ہے جو کہنا چاہتے ہیں علامہ صاحب کہ یہ ساری کی ساری چیزیں ہیں لیکن ان کے پیچھے ایک ہی بات کار فرمایا, وہ ہے محبت. اب اگر محبت ہے, محبت ہی کی وجہ سے, اس عشق ہی وجہ سے, اس پیار کی ہی وجہ سے آج جو ہے ہم اگر نام لے رہے ہیں شیری کا نام لیا جا رہا ہے تو محبت کی وجہ لیا جا رہا ہے. وہ جو پاک کبھی کبھار آپ بھی دیکھیں گے اور کم از کم میں بھی جو تھوڑا بہت لکھنے والا بندہ ہوں, مجھے بھی کبھی کبھار جو خواب و خیالوں میں اس پہاڑ کا نقشہ ضرور آتا ہوگا کہ یار وہ کیسا پہاڑ تھا یار, جب افراد کٹنا شروع کر دیتا وہ مل کیڑی جائی سے جتنا مل, بے شک اب اس کا شاید وہ سارا نظام ادھر ادھر پتہ نہیں کیا کہاں تھا جو بھی تھا, ویسے یہ علاقے کا تھا مجھے اتنی پتا نا جی. کہنے کا مقصد یہ ہے کہ لیکن شاید کچھ لوگ جا کر دیکھتے بھی ہوں, لیکن وہ کہنے کا مقصد وہ جو پہاڑ ہے وہ ان کی وجہ محبت کی وجہ سے اس کا بھی ایک نمایاں جو ہے وہ اس کا ایک نام آ گیا. اسی طریقے سے شیری کا نام ہے, فراد کا نام ہے. کہنے کا مقصد لمسا کہتے ہیں کہ یہ جو محبت ایک ایسی چیز ہے, ایسی روشنی, ایسا نور ہے جو ہر جگہ پر موجود ہے, اور اس کی وجہ سے جب یہ بات جو ہے یہ آج تاریخ کتنا عرصہ گزر چکا ہے جی, دیکھیں اگر 500-600 سال کی یہ بات ہو تو آج دیکھیں آج 1500 سال گزر چکے ہیں, 1500-1600 سال گزر چکے ہیں, 1500-1500 سال میں کتنے کتنے واقعات ہوئے کیا کہ, لیکن آج دیکھیں آج بھی سٹل بھی یہ واقعہ شیری فراد کا جو ہے وہ کس طریقے سے بیان ہو رہا ہے. تو علامہ صاحب یہ فرماتے ہیں کہ یہ جو محبت ہے یہ پیار ہی ایسی چیز ہے کہ ہر کس کے ساتھ جس کے ساتھ یہ منسلک ہو جاتی ہے, یا کوئی اس کے ساتھ منسلک ہو جاتا ہے, کوئی اس کو اپنا بنا لیتا ہے, یا یہ کسی کو اپنا بنا لیتی ہے, تو پھر وہ مرتا نہیں ہے, پھر وہ زندگی جاودان حاصل کر لیتا ہے. پھر جو ہے وہ عاشق جو ہے عاشق کو زندگی ایسی زندگی بن جاتی ہے کہ پھر وہ اس کی ایک ایک لفظ دیکھیں, شہزادہ سیف الملوک ہے پری بدل جمال کی طرف جا رہا ہے, حضرت میاں محمد بخش رحمۃ اللہ علیہ کڑی بہت بڑے فقیر ہیں, بہت بڑے بزرگ ہیں, وہ اس کی ایک ایک بات کو جو ہے وہ لکھ رہے ہیں کہ شہزادہ کس طرح ماں کے ساتھ ملاقات کس طرح کر رہا ہے, والد صاحب سے ساتھ کس طرح مل رہا ہے, بادشاہی کیسے چل رہی ہے, وہ کشتی کس طرح چلا رہا ہے. اس کا مطلب یہ ہے اس محبت اور پیار عشق کے جذبے نے ان کو زندہ جاوید کر دیا. جب تک جو ہے وہ یہ میاں صاحب کا کلام دیکھیں کتنے 100 سال سے چل رہا ہے, آگے بھی چلتا رہے گا یہ باتیں, لیکن لوگ جو ہے یہ واقعات بیان کرتے رہیں گے. لہذا اگر اپنا نام زندہ رکھنا ہے, اپنا کام زندہ رکھنا ہے, تو اس میں ایک عنصر شامل کریں, وہ ہے محبت اور پیار. محبت اور پیار نہیں ہے پھر سب ختم ہے. اور آخری جو اس کے اجاڑا ہے, تمیز ملتو آئیں کو نے قوموں کو, میرے اہل وطن کے دل میں کچھ وکرے وطن بھی ہے. اب یہاں پر جو ہے علامہ صاحب نے دوسری مثال دے دی کہ محبت کی وجہ سے تو جو ہے نام ہمیشہ قائم رہتا ہے, لیکن اگر نفرت ہوگی, اگر جو ہے وہ تمیز ہوگی, تمیز جو ہے فرق کو کہا جاتا ہے. علامہ صاحب فرماتے ہیں کہ اجاڑا ہے تمیز ملتو آئینے نے قوموں کو. اب قومیں اجڑی ہیں, قومیں تباہ و برباد ہو گئی ہیں. تباہ و برباد کا مطلب یہ ہے کہ قومیں ختم, ان کو نام و نشان بھی باقی نہ رہا. وہ کس وجہ سے باقی نہ رہا؟ تمیز فرق میں, ملت اور آئین. ملت جو ہے وہ کہتے ہیں اکٹھے ہونے کو, اتفاق اتحاد کو, مطلب ہے مفتی کمیونٹی سے اکٹھے ہو کر اگر ایک جان بن جائیں تو اس کو کہتے ہیں ملت. اور ملت اسلامیہ یہ ہے کہ جب اسلامی ملک جتنے بھی ہیں وہ ایک پیج پر ہوں, اکٹھے ہوں, ایک راستہ ان کا, تو اس کے ملت اسلامیہ کہا جاتا ہے. تو یہاں پر کہتے ہیں علامہ صاحب کہتے ہیں کہ ملت و آئین یعنی وہ جو ضابطہ ہے, وہ جو قانون قاعدہ ہے, اور وہ جو اتفاق اتحاد ہے, اگر جب ان میں ایک تفریق پیدا ہو جائے, ان میں ایک فرق پیدا ہو جائے, ان کے اندر جو ہے وہ نفرت اکارت پیدا ہو جائے. مثال ہے ایک کمیونٹی ہے, ان کے اندر جو ہے وہ سب انسان برابر ہے, سب کچھ ہے, ان کے اندر ذات پات کا ایک فرق پیدا ہو جائے, ان کے اندر برادریزم کا آ جائے, ان کے اندر جو ہے اونچ نیچ کا فرق آ جائے, ان کے اندر امیر غریب کا فرق آ جائے, ان کے اندر جو ہے وہ کالے گورے کا فرق آ جائے, مختلف رنگ و نسل کا فرق آنا شروع ہو جائے, تو جب تفریق آئے گی تو پھر کیا ہوگا کہ وہ نظام سارے کا سارا ختم ہونا شروع ہو جائے گا, وہ تباہ برباد ہونا شروع ہو جائے گا. اور وہ یہ کہتے ہیں، علامہ صاحب سوال کر رہے ہیں کہ یہ جو اہل وطن ہیں میرے، ہندوستان کے رہنے والے لوگ ہیں، کیا ان کو کچھ اوش ہے؟ یہ سوالیہ نشان کر رہے ہیں، کیا ان اہل وطن جو ہیں ان کے دل کے اندر جو ہے ان کے کوئی فکر وطن بھی ہے؟ ان کو وطن کا فکر بھی ہے؟ ان کو اپنے گاؤں کا، اپنے علاقے کا، اپنے مطلب ملک کا کوئی فکر ہے؟ کیونکہ فکر یہ ہے کہ میں تو ان کو جگانا چاہتا ہوں تاکہ یہ جو ہے انگریزوں سے نجات حاصل کریں، اور ان کو کوئی فکر ہے وطن کا؟ ان کو تو بالکل کوئی فکر نہیں ہے، یہ تو اونچ نیچ کا شکار ہیں، یہ تو ذات پات کا شکار ہے، یہ تو نفرت اکارت کا شکار ہیں۔ لہذا جو ہے بہرحال جی بریک کا ٹائم ہے، ملتے ہیں بریک کے دوسرے حصے میں۔
1: My name is Shireen.
2: My name is Abdul Rahman.
3: My name is Shahin Mudassir.
4: This is Rahul.
5: My name is Anishwak.
6: My name is Ashan.
7: My name is Azan Mudassir.
8: This is Ariba and you are listening to Link FM.
9: You are listening to Link FM 96.7.
10: Are you a taxi or private hire driver in Rotherham or Sheffield? Have you been involved in an accident? The claim team on Kimberworth Road, Rotherham is here to help you. We pay a £2,000 referral fee for non-fault taxi claims. Call us today on 0330 057 1009. That's 0330 057 1009. The claim team is here to help you get back on the road. Terms and conditions apply.
11: iTech Commercial Refrigeration and Air Conditioning. اگر آپ کو ریسٹورنٹ، ٹیک اوے، دکانوں اور تمام کمرشل فریج، فریزر، کولڈ روم اور ایئر کنڈیشن کی سروس اور ریپیرنگ کی ضرورت ہے تو آئی ٹیک کمرشل ریفریجریشن اینڈ ایئر کنڈیشننگ کی تجربہ کار ٹیم آپ کے لیے حاضر ہے۔ آئی ٹیک کمرشل ریفریجریشن اینڈ ایئر کنڈیشننگ، کانٹیکٹ نمبر 07955198814 اینڈ 07955198824۔
12: کیا آپ کسی تقریب کا اہتمام کر رہے ہیں؟ شادی، مہندی، میلاد شریف یا ختم قرآن، چھوٹی محفل ہو یا بڑا اجتماع، یاد رکھیں شاہد کیٹرنگ سروس 30 سال سے زائد تجربے کے ساتھ ہم 30,000 سے 5,000 افراد تک کی تقریبات کے لیے معیاری اور لذیذ کھانے کا بہترین انتظام کرتے ہیں۔ ہمارے ہاں پروفیشنل کیٹرنگ سٹاف سروس بھی دستیاب ہے تاکہ آپ بے فکر ہو کر اپنی تقریب انجوائے کریں۔ بہترین معیار، ذائقہ اور با اعتماد سروس، یہی ہماری پہچان ہے۔ رابطہ کریں 07796510422 یا وزٹ کریں شاہد کیٹرنگ سروس، پاکستان مسلم سینٹر، شفیل۔ آپ کی خوشیوں کا بہترین انتخاب۔
13: And the winner is...
14: Your business being heard on the radio.
15: Become a real winner by advertising your products and services with a memorable campaign here on Link FM. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on linkfm.org or WhatsApp 07939 849 339.
16: Sheffield's very own community radio station,
17: Link FM.
18: My name is Shireen.
2: My name is Abdul Rahman.
3: My name is Shahin Mudassir.
4: This is Rahul.
5: My name is
6: Ashan.
7: My name is Azan Mudassir.
8: This is Ariba and Link FM.
16: Anywhere you go, Link FM is always there with you. Listen online at linkfm.org.
17: Link FM.
19: Wherever you go, Link FM is there for you. Download our app, Link FM 967, or simply search Link FM Live on Google.
0: Welcome back, جی پروگرام کا آخری حصہ جو ہمارے سامنے ہے، بس آخری 25-24 منٹ ہیں۔ تو بات جو ہم کر رہے تھے کہ اجاڑا ہے تمیز ملتوں آئین قوموں کو، میرے اہل وطن کے دل میں کچھ فکر وطن بھی ہے۔ اور آج اگر ہم آج کے دور میں دیکھیں تو آج دنیا کے اندر دیکھ لیں، ملک اپنے کے اندر دیکھ لیں، جہاں جہاں مسلمانوں کے اندر آپس میں دیکھ لیں، تو میں سمجھتا ہوں کہ اگر اسی نقطے پر ہم بات کریں کہ آج جو ہے وہ کیا ہے، آج صرف اور صرف یہ اگر تفریق ہے، ایک فرق ہے، ایک تمیز ہے، یہ اونچ نیچ کا فرق ہے، امیر غریب کا فرق ہے، قومیت کا فرق ہے، زبان کا فرق ہے، ایک دوسرے پر جو ہے وہ ہم جو ہے وہ ایک دوسرے کے ساتھ نفرت اور حسد، یہ چیزیں ہمارے اندر آ چکی ہیں۔ अब ये बातें आने से क्या है कि जब ये चीज़ें हमारे अंदर आएंगी, इसका मतलब ये है कि वो चीज़ें जो हमारे अंदर थीं, हम लामा साहब तो मोहब्बत और प्यार जो है दिल के अंदर रखना चाहते हैं, और सिर्फ अपने दिल में नहीं, हर दिल के अंदर लामा साहब चाहते हैं कि ये जो मुसलमान हैं, ये जो लोग हैं, अतः कि वो तो यहाँ तक कहते हैं कि हिंदुस्तान की जितनी भी कौमें हैं, जो ब्राह्मण भी हैं, हिंदू भी हैं, मुख्तलिफ किस्म के हैं, वो जितने भी लोग हैं वो सारे के सारे मुसलमान भी हैं और ईसाई भी हैं, बिशमार हैं, वो सारी कौमें एक पेज पर आ जाएं, आपस में मोहब्बत रखें, नफरत अकारत छोड़ दें। जब वो चीज़ें रखेंगे तो कामयाबी हासिल होगी। और साथ उन्होंने फरमा दिया कि अगर दुनिया की कौमें जो उजड़ी हुई कौमें हैं उनकी मिसालें देखें, तो उसी तरीके से जब उनके तफरीक पाई गई, भाई एक उस मुल्क, एक ही मुल्क का रहने वाला बंदा एक दूसरे को जब नीचा दिखाने की कोशिश करेगा, या एक कौम दूसरी को डोमिनेट करने की कोशिश करेगी, एक दूसरे पर जो है वो फोकियत लेने की कोशिश करेगी जो इस्लामिक सिस्टम के खिलाफ है, तो वो हर आदमी का अपना अपना उस मुल्क का जो है वो, हर आदमी उसका हक है कि उस मुल्क की तरक्की के अंदर उस मुल्क के साथ जो है हर लिहाज से जो है एक दूसरे के साथ अच्छे तावन करें। जब नहीं करेंगे तो फिर क्या होगा, फिर वो कौम जो है वो तबाह बर्बाद हो जाएगी, वो ख़त्म हो जाएगी। और इसलिए फिर अल्लाह साहब साथ ये फरमाते हैं कि क्या मेरे अहले वतन के दिल में कुछ जो है फ़िक्र वतन भी है, ये सवालिया निशान इस शेर के अंदर है। क्वेश्चन मार्क जो है ये है, अल्लाह साहब कहते हैं यार कि ये सारी चीज़ें पता होने के बावजूद ये जो मेरे वतन के रहने वाले लोग हैं उनको इस फिक्र नहीं है, इस बात का वो तफक्कर नहीं है, उनके अंदर ये फेम नहीं है, वो ये नहीं समझते कि यार ये बातें क्यों हैं। और इसलिए जो है मैं समझता हूँ वो कौमें जो थीं वो तबाह बर्बाद हो गई जिन कौमों के अंदर ये नफरत पाई गई, ये नफरत, ये अकारत ये पाई गई। आज तो देखें कि ये अगर हम देखें आज के मुसलमान में, आज एक घर की मिसाल से शुरू करें, एक ख़ानदान तक पहुँचें, एक गांव तक पहुँचें, एक देहात पर, एक सूबे तक पहुँचें, एक मुल्क तक पहुँचें, कितने कितना सिस्टम है। अब ये किसकी पैदा करता है, पैदा करता तो हमारी अपनी है, ये शैतान वसवसे डालता है, लेकिन और जो लोग हैं वो भी जो हैं वो हमारे अंदर ये कम अज़ कम ये नफ़रतें वो पैदा करने का कोई बहाना ढूंढ रहे होते हैं, और हम जो है कभी कभार समझते हैं कि ये हमारे फ़ायदे के लिए काम हो रहे हैं, लेकिन फ़ायदे के नहीं हैं। उसकी एक मिसाल जो है, यकीन करने दें, एक वक्त था तो इस 600-700 साल तक जो है ये उस्मानिया सल्तनत जो थी उसकी सरहदें जो थे बड़े दूर दूर तक फैली हुई थी, यानी उसकी यूरोप से लेकर वो ईस्टर्न यूरोप बड़े बड़े दूर तक वो सरहदें उसकी फैली हुई थी। मुसलमानों की बहुत बड़ी बड़ी बादशाह थी, बड़े मजबूत थे, बड़े स्ट्रांग थे। अब जो थे वो, आज तो हम ये है कि दूसरों को कहते हैं कि हमारी मदद करने के लिए हम जो है वो मिन्नतें कर रहे हैं, उस वक्त ये था कि लोग इनकी मिन्नतें करते थे अपनी मदद के लिए। देखें ना, सरैया से ज़मीन पर आसमान ने तुझको दे मारा, सरैया से, ये जो आसमानदस्तार नहीं, जो सितारे हैं आसमान पर, ये सरैया है, वहाँ से नीचे तक पहुँची, ये उस वक्त की हालत थी, आज हालत क्या है। तो कहने का मकसद ये है कि आज जो है बस ये इस तफरीक में पड़ गई, बस आपस में वो फ़िरका परस्ती में पड़ गई, आपस में एक दूसरे के साथ लड़ाई शुरू हो गई, आपस में वो मोहब्बत प्यार ख़त्म हो गया, जिसका नतीजा जो है आज अब दुनिया के सामने देख लें, दुनिया के सामने देख लें कि हमारा ये क्या है। और अल्लामा साहब ने बड़ा अर्सा पहले भी ये बात कही थी कि अगर उन मुसलमानों का देखें जिनको हम बाबे कहते थे, उनका किरदार देखें। मैं अभी एक शेर तो मैंने पहले पेश किया है कि हमारी हालत जो है वो ये है कि जो है वो हम सर से पंव तक ज़ुबानी कलामी बातें करते हैं, वो लोग किरदार वाले लोग थे, वो अमल करने वाले लोग थे, और इसलिए उनकी याद आज भी लोगों के जहन के अंदर है, तारीख के अंदर उनकी मिसालें लिखी हुई हैं कि ये मुसलमान इस तरह थे, आज हमारी क्या मिसाल है। तो उन्होंने एक और जगह पर ये बात कही थी, अल्लामा साहब ने इसको ख़त्म जो है वो कहते हैं कि तुम हो आपस में गज़बनाक, तुम हो आपस में, यह हमें बात कर रहे हैं, वो अपने दौर के मुसलमानों से कह रहे हैं कि तुम हो आपस में गज़बनाक, वो आपस में रहीम। यकीन करें बहुत खूबसूरत इसे मैं पेश कर रहा हूँ कि ये एक ऐसा जो है वो जवाब शिकवा का बंद है कि जो आज हमारी आंखें, आज के मुसलमान की आंखें खोलने के लिए काफ़ी है, क्योंकि आज अल्लामा साहब ने मुआवजा किया है कि जो पुराने हमारे मुसलमान थे वो बड़े बड़े आला इज़्ज़त वाले, तोखीर वाले मुसलमान, जो आसमानों वाले, जो ये आसमान सितारों वाला, जो सरैया पर जो है वो वहाँ तक पहुँचे हुए थे, बड़े खूबसूरत, बड़े जना कदावर, बड़ी बड़ी इज़्ज़त वाले, आज भी उनकी जो है वो तारीख़ के अंदर बातें मौजूद हैं जी, उनके बारे में कहते हैं कि वो क्या थे,
1: तुम हो आपस में गजबनाक, वो आपस में रहीम। तुम खताकारो खता भी, वो खता पोशो करीम। चाहते सब हैं कि हूँ ओ जी